0: खान ने सीबीएसई के नतायज और दोबारा जांच के अमल के दौरान तलबा के सामने पेश आने वाले तकनीकी और अदायगी से मुतल्लिक मसाइल पर मालियात और कॉरपोरेट उमूर की वजीर निर्मला सीतारमन से आज बातचीत की। वजारत तालीम ने कहा कि बातचीत के दौरान यह फैसला किया गया कि स्टेट बैंक ऑफ इंडिया, बैंक ऑफ बड़ौदा, केनरा बैंक और इंडियन बैंक अदायगी के बुनियादी ढांचे और इम्तिहान के बाद की खिदमात से मुतल्लिक पोर्टल के साथ जरूरी इंजमाम में सीबीएसई की मदद करेंगे। ये खबरें आकाशवाणी से नशर की जा रही हैं। गर्मी की शिद्दत ने वस्ती और शुमाल मगरबी भारत के बड़े हिस्से में मामूलात जिंदगी को दरहम बरहम कर दिया है। कई इलाके खुश्क हवाओं और शदीद गर्मी का सामना कर रहे हैं, जिससे लोग दोपहर के औकात में घर के अंदर रहने पर मजबूर हो गए हैं। कौमी राजधानी दिल्ली भी शदीद गर्मी की जद में है। आज कौमी राजधानी खित्ते के बेशतर इलाकों में दर्जे हरारत 44 डिग्री सेल्सियस के आसपास रिकॉर्ड की गई। महकमे मौसमियात ने कल उत्तर प्रदेश, मशरकी मध्य प्रदेश और विदर्भ खित्ते में शदीद गर्मी की पेशगोई की है, जबकि अरुणाचल प्रदेश, सिक्किम, बंगाल के हिमालयी इलाके, आसाम और मेघालय में कल शदीद बारिश की पेशगोई की गई है। मध्य प्रदेश शदीद गर्मी की लपेट में है। पूरी रियासत में गर्म हवाएं चल रही हैं और कई शहरों में दर्जा हरारत 43 डिग्री से तजावुज कर गया है। पेश है एक रिपोर्ट।
1: मध्य प्रदेश को इस वक्त शदीद गर्मी का सामना है। बेशतर शहरों में दर्जा हरारत 43 डिग्री सेल्सियस से तजावुज कर गया है। आज महकमा मौसमियात ने चार अजला टीकमगढ़, छतरपुर, पन्ना और सतना के लिए शदीद गर्मी की वजह से रेड अलर्ट जारी किया है। ततैया, नेवाड़ा और सागर समेत 11 अजला के लिए ऑरेंज अलर्ट जारी किया गया है, जबकि ग्वालियर, जबलपुर और उज्जैन समेत 22 अजला के लिए येलो अलर्ट जारी किया गया है। इस तरह रियासत के 37 अजला गर्मी की शिद्दत से जूझ रहे हैं। महकमा मौसमियात के मुताबिक कम से कम अगले 4 रोज तक शदीद गर्मी से राहत का कोई इम्कान नहीं है। लोगों को मशवरा दिया गया है कि वो दोपहर के वक्त बाहर निकलने से गुरेज करें, बहुत ज्यादा पानी पिएं, नीज बच्चों और बुजुर्गों को खसूसी निगहदाश्त में रखा जाए। भोपाल से अभिनव गोयल की रिपोर्ट के साथ उर्दू खबरों के लिए मैं फुरकान खान।
0: महाराष्ट्र में अमरावती, वर्धा और चंद्रपुर जिलों में शदीद गर्मी के पेश नजर मंगल तक के लिए रेड अलर्ट जारी किया गया है। इस मुद्दत के दौरान अकोला, नागपुर और गढ़चिरौली जिलों के लिए भी ऑरेंज अलर्ट जारी किया गया है। कर्नाटक के एक कुनबे के 8 अफराद, जिनमें 7 खवातीन थीं, आज उत्तर कन्नड़ा जिले के थट्टे हक्कालू दरिया में डूब गए। ये लोग ताजा पानी की सीपियां चुन रहे थे कि तेज हवा की वजह से बहकर दरिया में चले गए। सदर जमहूरिया द्रौपदी मुर्मू, नायब सदर सीपी राधाकृष्णन और वजीर आजम नरेंद्र मोदी ने कर्नाटक के उत्तर कन्नड़ा जिले में डूबने से हुए जानी नुकसान पर गहरे दुख का इजहार किया है। वजीर आजम ने इस हादसे में मरने वालों के कुनबों के तहत ताजियत का इजहार किया है और मुतासरीन की जल्द सेहतियाबी के लिए दुआ की है। जनाब मोदी ने मरने वालों के लवाहकीन के लिए वजीर आजम के कौमी रिलीफ फंड से 2-2 लाख रूपये की इमदादी रकम का ऐलान किया है। ऑल इंडिया इंस्टीट्यूट ऑफ मेडिकल साइंसेज, दिल्ली की एक 4 रुकनी मेडिकल टीम ने भोपाल में मॉडल से अदाकारा का पेशा अख्तियार करने वाली ट्रिशा शर्मा का दूसरी बार पोस्टमार्टम किया। ये पोस्टमार्टम सख्त हिफाजती बंदोबस्त के दौरान तकरीबन 3 घंटे तक जारी रहा। कानूनी तरीक़ेकार मुकम्मल करने के बाद ट्रिशा का जस्ते खाकी उनके कुनबे के सुपुर्द कर दिया गया और उनकी आखिरी रसूम भोपाल में भदभदा क्रिमेशन में अदा की जाएंगी। 33 साल ट्रिशा की मौत भोपाल में उनके मायके में हो गई थी और उनके कुनबे ने उनके ससुराल वालों पर जहेज के लिए हरासा करने ने उन्हें खुदकुशी पर उकसाने के इल्जाम आयद किए हैं। पुलिस ने ट्रिशा के शौहर समर्थ सिंह के खिलाफ एक FIR दर्ज कर ली है, जो खुद वकील हैं। उनकी सास गिरिबाला सिंह साबिक जिला जज हैं, उन पर भी जहेज के लिए हरासा किए जाने के इल्जाम हैं। बहरीन की एक अदालत ने 9 लोगों को उम्र कैद और दिगर 2 अफराद को 3 साल की जेल की सजा सुनाई है। इन अफराद पर ईरान के सिपाही पासदारा ने इनकलाब इस्लामी से मुआवनत करने का इल्जाम था, जिसे हुक्काम ने मुल्क के खिलाफ साजिश और एक दहशतगर्दाना अमल करार दिया था। बहरीन की सरकारी मीडिया के मुताबिक ये अफराद हसास मकामात के बारे में मालूमात जमा करने और उससे मुतालिक पैसों के लेन देन में मदद करने में शामिल थे। बहरीन की वजारत दाखिला ने इस माह की 9 तारीख को बताया था कि उसने ऐसे 41 अफराद को गिरफ्तार किया है जिनके मुबैना तौर पर ईरान के सिपाही पासदारा ने इनकलाब इस्लामी से रवाबित थे। 23 साल तक की उम्र वाली एशियाई कुश्ती चैंपियनशिप में भारत की पहलवानों ने اپنی عمدہ کارکردگی جاری رکھتے ہوئے آج ویتنام کے شہر ڈانانگ میں سونے کے 3، چاندی کے 2 اور کانسے کے 3 تمغے جیتے. خواتین کے فری اسٹائل مقابلوں میں مانسی لتھیرا اور کاجل ڈھوجک نے سونے کے تمغے، سویٹی اور نیہا ساگوان نے چاندی کے تمغے، جبکہ اہلیا شندے نے کانسے کا تمغہ جیتا. مردوں کے گریگ رومن زمرے میں سمیت دلال نے سونے کا تمغہ جیتا، جبکہ نیرج پٹیل اور روہت بورا نے کانسے کا تمغہ اپنے نام کیا. پاکستان کے بلوچستان صوبے میں آج ایک ریل لائن پر طاقتور دھماکہ ہونے سے کم از کم 24 افراد کی موت ہو گئی، جبکہ کئی لوگ زخمی ہوئے. یہ دھماکہ راجدھانی کوئٹہ میں چمن پھاٹک ریلوے اسٹیشن کے نزدیک ہوا. اس دھماکے میں ایک ریل گاڑی کو جزوی نقصان پہنچا، جبکہ علاقے میں کھڑی ہوئی 10 موٹر گاڑیوں کو بھی نقصان ہوا. اس واقعے کے بعد پورے کوئٹہ شہر کے سرکاری اسپتالوں میں ایمرجنسی کا اعلان کر دیا گیا ہے اور صورتحال سے نمٹنے کے لیے ڈاکٹروں اور طبی عملے کو طلب کیا گیا ہے. ریلوے حکام کے مطابق اس دھماکے کے بعد احتیاطی اقدام کے طور پر پشاور جانے والی جعفر ایکسپریس کو کوئٹہ ریلوے اسٹیشن پر روک دیا گیا. امریکہ کے صدر ڈونلڈ ٹرمپ نے وائٹ ہاؤس کے نزدیک گولیاں چلنے کے واقعے کے بعد تیزی کے ساتھ کارروائی کرنے پر قانون نافذ کرنے والے حکام اور خفیہ سروس کے اہلکاروں کا شکریہ ادا کیا ہے. سوشل میڈیا پوسٹ پر صدر ٹرمپ نے کہا کہ مشتبہ شخص کی پرتشدد تاریخ رہی ہے اور یہ واقعہ واشنگٹن میں سیکورٹی سے وابستہ گولی باری کے ایک اور حالیہ واقعے کے چند روز بعد پیش آیا ہے. آخر میں خاص خبریں ایک مرتبہ پھر. بھارت اور امریکہ نے نئی دلی میں اعلیٰ سطح کی بات چیت میں تجارتی معاہدے، توانائی کی یقینی فراہمی اور ایک دوسرے کے یہاں آمد و رفت کو تعاون کے اہم شعبوں کے طور پر گردانا ہے. بی جے پی امیدوار دگبانشو پانڈا نے مغربی بنگال کے فالٹا اسمبلی حلقے کے لیے دوبارہ کرائی گئی پولنگ میں 1,00,000 سے زیادہ ووٹوں سے زبردست کامیابی حاصل کی ہے. ٹی ایم سی امیدوار کی ضمانت ضبط ہو گئی ہے. مغربی بنگال سرکار نے سبھی ضلع مجسٹریٹ کو ہدایت کی ہے کہ وہ مشتبہ غیر قانونی غیر ملکی افراد کے لیے حراستی مراکز قائم کریں. حکومت نے سی بی ایس ای کے پرچے دوبارہ جانچنے سے متعلق پورٹل کی خامیاں دور کرنے کے لیے آئی آئی ٹی مدراس اور آئی آئی ٹی کانپور کے ماہرین کی خدمات حاصل کی ہیں. وسطی اور شمال مغربی بھارت میں شدید گرمی کے سبب معمول کی زندگی متاثر ہوئی ہے. اگلے 7 دن تک یہی صورتحال برقرار رہنے کا امکان ہے. اور ویتنام میں 23 سال تک کی عمر والی ایشیائی کشتی چیمپئن شپ میں بھارتی پہلوانوں نے سونے کے 3، چاندی کے 2 اور کانسے کے 3 تمغے حاصل کیے. اسی کے ساتھ خبروں کا بلٹ.
2: انجا دہلی درود و سلام بر شما شنوندگان عزیز. برنامه شامگاهی ما در ساعت 9:30 دقیقه هند برابر با ساعت 7:30 دقیقه تهران الى ساعت 11 هند برابر با ساعت 9 تهران پخش می گردد. این بخش فارسی برون مردی آکاشوانی برنامه شامگاهی خود را روی امواج کوتاه در ردیف 9620 کلوهرتز پخش می کند. برنامه شب ما عبارت از یک آهنگ هندی، اخبار ہندو جہان، ترانے فارسی، تفسیر روز، گفتار امشب، برنامه ویژه سفر آزادی ہند، مصاحبه، ترانه های یک خواننده، اخبار جہان و اهم اخبار. شنوندگان گرامی این ایک برنامه شامگاهی خود را با یک آهنگ جالب هندی به راه می اندازیم.